नहीं थी, तेरी मार खाई। रोड़ा से बैठ के सजू जी ने पहली पौड़ी का दुख थी अपनी कमाई का बधाना पा के फिर हिट गया। जिला गुजरा वाला इमराबाद और रोड जिला अपने गुरु ने विचाई की थी, दास ने सच्ची दर्शन की थी। हम पाकिस्तान तो जिला आ गए तो पहली सात पंडित लेखन भावे रोड सन, पर जिन्हें रोड़ा उत्ते सतगुर के पातशाह जी ने समाधि लगाई, जो उन्होंने हाथ लाओ तो देखो वर्गे साई साहब जी ने रेत हार कर रोड़ा की कुछ करी छाई, फिर पाई गई तपस्या। क्योंकि सानू तपस्वी बनाना थी, सानू संत सिपाही बनाना, मेरा सिपाही संत भी बनाना, इतने राजपाल उसके योग भी बिना। इस वास्ते मार्ग में पहला आप पारी नहीं तपस्या, बड़े पार हर क्यों बनना। महान क्योंकि कर कर दे जाके पैगाम दे दुनिया को वाहगुरु का छोड़ना। बाबा जी बचन करते सर बाणी कहन वास्ते नहीं, ये कमाई करके दुनिया को दे। गुरु ने पहला आप कमाई। वड़े बाबा जी एक मेरी शिमले तो उपर कुफरी एक जगह है, उसके पहुंचे पूर्वमासी का समागम आया, जिस तरह अज भाडा वाली पूर्वमासी तो जिसे लैस ख्याल आया चलो बाबा जी के दरबार च हाजरियां भरिए। कुफरी पहुंचे होर भी संगत दिल्ली तू देहरादून लाहौर चंग मुझियाना होर किताब शिमले दिया संगत उठे पहुंची। रात दीवान लगा महाराजा पटियाला सारी सेवा बाबा जी ने उन्होंने संभाली हुई, बड़ी संगत हुई। रात एक दो बजे समाप्ति हुई, अमृत वेले फिर की संगत तो उस वेले हजूरी राजी सर भाई साहब भाई संतर, जिस तरह अजकल बाबा जी ने हजूरी राजी भाई साहब भाई के वो किधरे बाहर नहीं, वो तो उसे सर गुरु नानक के पातशाह जी हाजत हाजत जान के साहबान कीर्तन द्वारा हाजरी भर के कीर्तन सुना के उन्होंने चिट्ठी पत्रों चौथाई बड़ी मेहनत की थी, उन्होंने बख्शा की थी कैरी खास संगत। तो अजकल जिस तरह हजूरी राजी भाई साहब भाई के उस वेले भाई संता सिंह जी राजी अमृत कीर्तन होया पूर्णमासी तो दूसरे दिन हाउ किस कोल घुमाया गुरमुखरी ने गरी उसकी मर्यादा पूर्णमासी तो दूसरे दिन यही कीर्तन बड़े बाबिया को लैके इतना आनंद बनया कीर्तन का कि राजमाता इतने प्रभावित हुए। आप संगत चूट के बाहर आके साध संगत जोड़े जा रहे गुरमुखरी देरी कीर्तन का भोग पाया हुक्म होया सेवका तुसी शब्द की हाजरी पर कीर्तन आरंभ किया शब्द पढ़िया कोई आन भी ला गया मेरा प्रीतम प्या हम किस प्रयास विचारी दर्शन हर देखन के कृपा करे तो सतगुरु मेले हर हर नाम से जे सुख दे तुझे एराधी दुख भी तुझे ते आई जे भुगदे तो इस ही राजा दुख विच सुख मनाई तनमत काट काट सब अर्पी अग्नि आप जलाई पखा फेरी पानी धोवा जो देवे सुख संगम जुड़ी गई अमृत वे एक मौसम बाबा जी विरागर लगा के जुड़े सन अकाल पुरख ये सवेरे सुख पढ़ी बाबा जी ने विरागर का कहने लगे भाई जी की पढ़े गरीब आज पखा फेरी पानी धोवा जो देवे बाबा जी कह लगे कदे पखा फेरिया भी है कि एवं पढ़ी जाए कदे संगतों वास्ते पानी धोए हथ जोड़ के आने गरीब नवाज असी तो पंक्तियां पढ़ दो। बाबा जी कह लगे फिर जो अमल नहीं किया तो सानू किस तरह उपदेश कर सकते असी नहीं योजना कीर्तन सुना कह रही खास संगत संत महाराज संत जान सिंह जी सारा जन उन्होंने पिता जी दास
جوڑی والا سنگھ واجے تو اٹھا دیا. من چ بڑی نراش کا ہوئی بابا جی کی پرسنتا لینے واسطے آئے. الٹا لیا جی کسی گرمکھ نے کیا کہ اداس نہ ہو کیونکہ بابے کی تاڑنا ہی تاڑ ماں پرشوں کو تاڑ دے جی انہوں کچھ دینا ماں پور اس بچے کچھ کہتا ہے جی انہوں لہر بڑھانا ہوتا ہے. کچھ اپرالا کرو سوچیا کہ پکے کا تو موسم ہی کیونکہ اس سے بڑی ٹھنڈ ہوتی ہے. خیال آیا کہ پانی لے پر پانی بڑا نیواں چشمہ بڑی دور اتوں اسنان کر کے مسا اوپر چلے آیا. کوشش کی چہری سر تیل چک لے سارا سارا تیل کے کلسٹر چشمے سے پہنچے پانی پھر لیا چڑھائی چلنی شروع کر دی. بڑا سا چڑھیا آخر کار میرے اوپر آئے تو بابا جی بھی نتنیم تو بعد باہر نکلے چیٹے دودھ کے بستر ہوئے چیٹا دودھ ورگا دارا مستق سے رپی دور نیترا سے رپی مستی. بابا جی کہہ رہے ہیں دس جیسے سارا جتا پانی لے کے اوپر پہنچے بابا جی نے دور ہی ویکیا مسکرا. بابا جی کی مسکراہٹ میں بھی بڑی بستی میرے آئے کہنے لگے رکھ دو جی تیرے پانی کے چیز رکھے تو کہنے لگے کوئی نہیں تھکے ہو گے نہیں غریب نواز پہلے تھک گئے پر پھر بھی نہیں کیا. بابا جی پرسنتا بچائے کہنے لگے کوئی نہیں پہلے ایک تین لیا جی ہوں پنکتی پڑھ چوکے تو بن گئے آپ کو غریب ہو. بابا جی کہنے لگے پانی کہنے مت کہنے کا اثر تھوڑا ہوں کمائی کر کے کریو کا اثر پور رسنا کا بولے کنا تک رہے من سے جا کے کرے گی من کا بولے آیا من سے جا کے بنتا. تو بابا جی اس کا وقت کرے کہ سر بھائی کمائی کر کے دنیا نو اتنی مہان کال بابا جی نے تپسیا کی شریر جی نربل ہو گیا لکڑی دیا پوڑیاں بنا کے پھڑ کے بابا جی ساری ساری رات سوچ رہے اتنی بس نہیں پھر کیس بن رہے ہیں کیونکہ اس شریر کو درد ہوگی کدھر سو نہ جائے. تو اتنی مہان سالنا چاہیے ایویں تو دنیا نہیں پوجی بابا جی نو کیونکہ بابا جی نے سن گرو نانک کی پوجا کی ہے اس واسطے جس نانک سدگر پوجیا تین ہر پوج اج میرے سن گرو نانک نے مہان تپسیا کی پاری کری تپسیا بڑے پاگ ہرکیوں بنائی پائی صاحب پائی گرو جی نے ادھر بابا پہلا سچ کھنڈ نامت نام کری نام کا خزانہ لیا پیارے سارے واسطے بابے نے نال غریبی نمرتا نمرتا سب تو وڈی ہے. بابا جی کے دھیان سر جلدی سب پرتھوی دس آئی باجو گرو گمار ہے کبھی سنی لکائی بابے پیٹ بنایا اداسی کی ریت چلائی پھر دریا سوجن ترت نام کا خزانہ یہ جرا دستی نو رڑ کے سارا گرمت کٹ کے سدگر سی پاتشاہ دنیا نو ملن واسطے تر پہ پھر کس طرح گھر گھر میں جا کے بخشا کیتیاں اور پرچھاوا نے دیوانے بےنتی کریں گے تو آپ آپ دھن ہو وڈیا پاتوں والے ہو گرمکھ ماری پائی کہڑے پیار نال جڑے بیٹھے امرت ویلے یہ خاص بخش کا سن خاص سر کل جلدی آرت کی چادر لا کے ہنس اڈاریاں مار کے آپ صاحبان سرکھن بھی جڑے ہو دیوتے بڑے تھی سارے دیوتے دیوتا کون ہوں جا دیوتے والے کام کر راجک کون ہوں جا راستہ والے کام کر پر رات اس نے بکی بڑھائی اپنے دہاڑی سلوار جن مان سے دیوتے کی یہ سب نہ لگی تو آؤ یہ سنگر نانک سے پاتشاہ سنیا نہ پوتر پاؤن دن بخش کرو سر جی اسی طرح آپ نے سر نہ